श्रोतबन्धु सेसहेला ओडिया कथचित्र गीतर कार्यक्रम आम गीत श्रोतामाने आमको शुणुंट आकाशवाणी राउरकेला केन्द्रु आमर कार्यक्रम प्रचार कराउँछि एफएम ब्यान्डरे 102.6 मेगाहर्ट्ज।